0: जे के तौर पे बड़ी अच्छी आवाज है यार, दे आर वेरी टैलेंटेड, लेकिन होता ही है ना कि हर चीज का आहिस्ता आहिस्ता से वो फ्लो में आएंगे। बोलने का फ्लो अच्छा है, नॉलेज अच्छा है, आवाज़ें अच्छी हैं, और इंशाल्लाह आप लोग इन लोगों के साथ एंजॉय करेंगे। मैं अगर बाबिया को ताड़ी जान छुड़ाइए नवे नवे मुंडे ले आइए, मैं भी जावा सलाम करा तानू को अच्छी अच्छी आवाजें लाएंगे।
1: एक शान है ना, एक रेडियो पाकिस्तान की और एफ एम 101 की
0: पहचान है। सही कह रहे हैं, सही कह रहे हैं,
1: इसको लोग भूल नहीं सकेंगे। अगर आप जाएंगे तो पहचान कैसे बाकी रहेगी।
0: अच्छा अच्छा जी, 4471 पे मैसेज है एम टी मूसा खेल। अच्छा जी, पता नहीं क्या क्या नाम लिखते हैं, तो क्या गेम है, पता नहीं क्या गेम है, मुझे नहीं पता, बस इतना पड़ा गया। मेहर फातिमा सलाम किया, वालेकुम सलाम। सर जी कैसे हैं आप? मैं ठीक हूँ, खैर थी लास्ट वीक नहीं आए, मैं तो इस वीक भी नहीं आने के मूड में, मैं तो आज भी छुट्टी मारने के मूड जिसकी। दोनों दिन मैंने आपका बहुत इंतज़ार किया या वेट किया? अच्छा आपने लिखा वेट किया, कुल मिला के कितने किलो बना ये भी आप बताइए। सागर खत्री साहब कहते हैं पाजी इंडिया की तरफ से आपको सलाम। सर थैंक यू वेरी मच, आप इतने दिनों के बाद किधर थे मुझे बताया ना जी, आप इतने दिन आए ही नहीं, कोई मुझे बताएं वहाँ पे बारिशों के क्या हालात है, और बारिशें सुना है बहुत ज़्यादा है, अभी सेकंड वेव आ रही है, तो आपकी साइड पे वहाँ पे मामला ठीक हैं, आप खैरियत से हैं, घर बार सारे मिलने मिलाने वाले तमाम अहबाब खैरियत से हैं, मुझे ज़रा अपनी खैरियत का ज़रूर बताइएगा। और काफ़ी अरसे के बाद आपको मैसेज आया। आज जो अगला मैंने लगाना है ना जी, अभी एक नुसरत फ़तेह अली ख़ान साहब की है कवाली, वो मैं प्ले करूँगा खालिद ख़ान साहब की आवाज़ में, वो सागर खत्री साहब आपकी नज़र करूँगा मैं। और ओके, सलमा शाम होते ही तेरी याद की पागल खुशबू, नींद आंखों से सकूं दिल से मिटा देती है। हाय हाय हाय, आई एम बिलाल फॉर पाकिस्तान आर्मी जेहलम। ओके बिलाल भाई कैसे हैं आप? और एक बड़ी इंपॉर्टेंट चीज़ होती है, हर दफ़ा मैं कहता हूँ, आज पता नहीं कैसे मेरे जहन से निकल गई, कि मेरा इस्लाम है, हमारा पूरी टीम रेडियो पाकिस्तान मैनेजमेंट हम सब की तरफ से तमाम जितने हमारे फौजी भाई हैं अफसरान हैं सबको सलाम अकीदत है, और यकीन जाने हम सबको आप पे बहुत फ़ख्र है, और खालिक से यही दुआ है आप सबकी मौजूदगी से आप के घर वालों की आंखें ठंडी रहे, इसी तरह से आप शाद और आबाद रहें। और कहते हैं जेलम कैंट से, आई एम यू साइलेंट स्टूडेंट। सर ऐसे तो ना कहेंगे, नॉट माई स्टूडेंट, आई वॉन्ट ट्राई टू लर्न समथिंग फ्रॉम योर शो, आप रौनक महफिल हैं, आपकी मेहरबानी है, आपको लगता है यकीन करें। थैंक यू सो मच, लॉस ऑफ लव बिलाल भाई, थैंक यू वेरी मच। गुलाम सरवर साहब आए हैं, थैंक यू वेरी मच फॉर मैसेज, और कितना कुछ आपके लिख के भेज रहे हैं, शहर भट्ट शाह से। ओके सर कैसे हैं आप? ठीक हैं, खैरियत से हैं। अच्छा सवाल मैं आपसे पूछे जाता हूं और उसके बाद फिर आगे बढ़ते हैं, इस्लाम भी बैठा, चलो इस्लाम आपसे भी ये चीजें आपने, इट्स ए क्वेश्चन, खूबसूरती जो होती है इसके बारे में बहुत सारी चीज़ें आती हैं, अच्छा खूबसूरत क्या होता है, मैार क्या है, क्या नहीं है, कैसे है, ये जो खूबसूरती का मैार है, अगर हमें ये ना पता होता तो फिर खूबसूरती क्या होती, दिस इज द क्वेश्चन, फिर क्या खूबसूरती होती। मसलन अभी हमें तो बताया गया ना, ये रंग बड़ा खूबसूरत है, इस तरह की आंखें बड़ी बड़ी खूबसूरत हैं, इस तरह का चेहरा खूबसूरत है, इस तरह के नकूश खूबसूरत हैं, इस तरह का जिस्म हो तो खूबसूरत है, स्लिम हो, स्मार्ट हो, लंबा हो, ये पैरामीटर्स डिफाइन किए गए, तो उसकी वजह से हम खूबसूरती को जज कर लेते हैं, हम खूबसूरती को डिफाइन करते हैं, पता चलता है कि ये चीज अगर है तो खूबसूरती है, अगर खूबसूरती का कोई मैार ही ना होता, हमें पता ही ना होता, तो हम खूबसूरत किसको कहते, दिस इज द क्वेश्चन मार्क। मतलब आज आप इंस्टा खोलें, कोई भी ऐप खोलें, फिल्टर लगा लेते हैं, फिल्टर में से क्या कह रहे होते हैं, आई शुड लुक ब्यूटीफुल, क्योंकि मेरे जहन में है मेरी स्किन फ्लॉलेस होगी, मेरी स्किन वाइट नजर आएगी या टैन नजर आएगी या जो भी नजर आएगी, तो मैं खूबसूरत लगूंगा। और अगर ये मेयार ही ना होते तो खूबसूरती क्या होती, मतलब इसके बाद जहन में चीजें बहुत सारी आती हैं ना, लाइक इट मींस के खूबसूरती एक्चुअली फिर एग्जिस्ट करती भी है, या हमें महज खूबसूरती देखना सिखाया जाता है,
1: या शायद उस सिर्फ उलझन में ही है,
0: सिखाया जाता है। मसलन افریقہ کے ایسے قبائل ہیں وہ گلے میں کڑے پہنتی ہیں خواتین, ان کی گردنیں لمبی لمبی ہوتی ہیں, جتنی لمبی گردن اتنی خوبصورت خاتون, میری نظر میں وہ خوبصورتی کا معیار نہیں ہے, ان کے لیے خوبصورتی کا معیار ہے. پھر قبیلہ ہے جن کے کانوں کے اندر وہ کڑے پہناتے ہیں, لمبے لمبے کان ہوتے ہیں, ان کے لیے خوبصورتی
1: لٹک جاتے ہیں,
0: لٹکے ہوئے لمبے کان ہے, جتنا بڑا کڑا ہوگا اتنی خوبصورت ہے. پھر کچھ جگہ پہ چھوٹی چھوٹی آنکھیں خوبصورتی کا معیار ہے, پھر کسی جگہ پہ لمبے بال ہیں جس کے وہ خوبصورتی کا معیار ہے, اور جو اس قبیلے کی شہزادی ہوتی ہے اس کی شادی اس سے کرائی جاتی ہے, کہتے لمبے بال ہیں. ہر جگہ جب ڈفرینٹ ہے, اور وہ چیز جو ان کے لیے خوبصورت ہے میرے یہاں آپ کے لیے یہاں سننے والوں کے لیے خوبصورت نہیں ہے, تو پھر سوال یہ آتا ہے خوبصورتی ایکچولی ایگزسٹ کرتی ہے یا ہمیں خوبصورت چیزوں کو دیکھنا سکھایا جاتا ہے. اگر میں وہاں پہ پیدا ہوتا افریقہ میں تو میں کہتا یار یہ ساری تو پاگل ہیں, ان کی اتنی اتنی سی گردن ہے, خوبصورت تو وہ ہوتی جس کی لمبی گردن ہوتی ہے, جس کی لمبی گردن نہیں ہے وہ تو خوبصورت ہی نہیں ہے.
1: یہ سر بڑا لمبا کر کے بڑا خوبصورت طریقوں سے اور بہت ساری مثالوں کے ساتھ آپ نے اس کو انگیج کیا ہے. میں اگر اپنی بات کروں تو مجھے ایسے لگتا ہے بطور طالب علم کے کہ جو خوبصورتی ہے اس کے معیار ہم نے خود ہی طے کر لیے ہیں, ہم نے بطور فرد یا بطور معاشرہ چیزوں کو جو ہے وہ اس طرح سے دیکھنا شروع کیا.
0: آپ سے بھی میں سوال پوچھوں, ابھی میں نے یہ جنرل ایک کوسچن پوچھ دیا نا, اوور آل پوچھ دیا کہ خوبصورتی مطلب کہاں ہوتی ہے, آنکھیں ناک ہونٹ بال رنگ قد جسم کیا ہوتا ہے. لیکن انٹرسٹنگ بات یہاں پہ وہی ہے نا جو میں نے کی ہے, جو آپ کو خوبصورت لگا مجھے نہیں لگے گا, جو میرے لیے خوبصورت ہے آپ کے لیے نہیں ہے.
1: بالکل ایسا,
0: جو چیز مجھے اچھی لگ رہی ہے آپ کو نہیں اچھی,
1: کیا پتا وہ مجھے نہ لگے.
0: نہیں ایسے ہی ہوتا ہے, ہوتا ہے موسٹ آف دی ٹائم یہ ہوتا ہے. تو خوبصورتی آبجیکٹیویٹی ہے, سبجیکٹیویٹی ہے, آبجیکٹیو ہے, سبجیکٹیو ہے, کیا ہے تو پھر کیا چیز ہے.
1: تو پھر تو میں اس کو شعر کی صورت میں جو آپ کے آگے رکھ دیتا ہوں کہ وہ فراز نے کہا تھا نا کہ مت دیکھ کسی کو حقارت کی نظر سے فراز, ہر چہرہ کسی کا محبوب ہوتا ہے. تو پھر اگر ہر کسی کی اپنی پسند ہے, اپنی اس کے پاس اس کا کرائیٹیریا ہے اس بات کو طے کرنے کا کہ خوبصورتی کیا ہے, کس چیز میں ہے, کس کلر میں ہے, کس طریقے میں ہے, کس پیرائے میں,
0: ہر کسی کا اپنا ہے نا.
1: ہاں ہر کسی کا اپنا ہے ظاہر.
0: اور ایک اور یہاں پہ میں سوال اٹھاتا جاؤں,
1: بالکل
0: ایک اور تھیوری چیلنج کرتے جائیں آج.
1: کیسی
0: انہیں کر دیئے واپس آ کے کہا. چلو واپس
1: ٹریک لگا دے, مجھے آپ نے کہا تھا
0: ابھی ٹریک لگاتے ہیں ہمارے پاس. اشال اسدی آئی ہیں کہتی ہیں خوبصورتی ادا ہے. ہاں لڑکیوں کے لیے ہو سکتی ہے ادا, میں ادائیں دکھاتی ہوں, اس نے ادا ان ریئل بیوٹی. ویل آپ سمجھتی ہیں, منو تو لگتا ہے جڑی بوتی ادا ہمارے شوخی ہوندی ہے. اچھا السلام علیکم سر, عائشہ سلطان ہماری انٹرن آئی ہے تاخیر سے جوائن کیا آج, کوئی بات نہیں. ویسے سر خوبصورتی ہمیں سکھائی گئی ہے لیکن ہر انسان کی کشش کا معیار الگ ہے, اکثر جو انسان دل کو بھا جائے وہی خوبصورت لگتا ہے, دل کو بھانا شرط ہے, باقی اس کے علاوہ ہر انسان کی کشش کا معیار الگ ہے. پچھلے ہفتے آپ کے شو بہت مس کیا. اوکے ایک اور یہاں پہ مزیدار سوال پہ سوال میں داغے جا رہا ہوں لیکن سارے خوبصورتی کے ارد گرد ہیں. کچھ لوگ آپ کی زندگی میں آپ کو ایسے ملتے ہیں, ملتے ہی آپ کو اچھے نہیں لگتے, خوبصورت نہیں لگتے,
1: لیکن احساس ہوتا
0: کچھ عرصے کے بعد آپ کو وہ خوبصورت لگتے ہیں, شدید قسم کے خوبصورت, پھر آپ کا اس کے بغیر گزارا نہیں ہوتا. اگر تو خوبصورتی یقیناً ایگزسٹ کرتی تو دیکھتے کیوں نہیں اچھا لگا, پہلے کیوں نہیں لگا. تو پھر خوبصورتی کے اگر یہ معیار نہ ہوتے
1: تو کیا
0: خوبصورتی کیا ہوتی, خوبصورتی کس طرح سے پہچانی جاتی, آپ نے گائیڈ کرنا ہے مجھے, میں سیکھنا چاہتا ہوں آپ لوگوں سے. اور غلام سرور صاحب, غلام حسین تھیم صاحب ہیں, ماسٹر صاحب ریڈیو کا مستری گل حسن سر بڑی مہربانی, آپ سب کے پیغامات ملے بہت شکریہ. اور ساگر کھتری صاحب کہتے ہیں نہیں ٹھیک ہے, کچھ زیادہ حالات خراب نہیں ہے, صحیح ہے, میری مالک سے دعا ہے آپ لوگوں کے لیے آسانی رکھے. پا جی آپ کس شہر سے ہیں؟ پاکستان کے لاہور سے ہوں میں, اور لاہور سے شو کر رہا ہوں میں, اور اچھا لگتا ہے آپ جب پیغام بھیجتے ہیں. رضوان صدیق ہیں, ہر 3 منتھ کے بعد آپ کی زیارت ہوتی ہے, وہ بھی جب چھٹی آتا ہوں. آپ آج بہت छुट्टी का सोच रहे थे, मेहरबानी करें सर। अच्छा नहीं की छुट्टी मैंने, रिजवान भाई देख लें, शायद आपकी वजह से आया हूँ मैं। शाहदेव शाहजू, अस्सलाम वालेकुम चांद, कैसे हैं? मैं ठीक हूँ चंदा, आप सुनाएं। रिस्पेक्ट और प्यार, इसी में खूबसूरती है। ओके सर, गॉट इट, आपका पैगाम मिल गया मुझे। ओके, बिल्कुल ऐसा ही है। कैसा है? अच्छा, समथिंग दैट हिट्स योर हार्ट, इट इज ब्यूटीफुल, इन एक्चुअल ब्यूटी लाइज इनसाइड। अच्छा, ये सवाल है, इनसाइड द आई ऑफ बिहोल्डर। ए ते हूं अगे चल के सवाल करने हैं। वजीहा उमर, खूबसूरती सिर्फ दिल की है। अब दिल कैसे निकाल के देखा जाएगा? अब मैं किसी के पकड़ के इधर आ यार, लेकिन काफी हार आउट एंड आई वोंट सी इफ इट इज ब्यूटीफुल और नॉट। नहीं, ये जुबानें ज़्यादा आम ये बात की जाती है, बट मेरा सवाल ये है, दिल की खूबसूरती, अच्छा चले मान लिया, कैसे देखी जाएगी? हाउ? आज जुबिया शफीक, नाइस सर, कैसी हैं आप? खूबसूरत देखने वाले अच्छा, देखने वाले की आंख बनाती है। अच्छा, देखने वाले की आंख बनाती है। गजल भी यह हो जी, खूबसूरती काली काली जुल्फों के ये आपके लिए। हे गो जी, वक्त हो चुका है 10:51। आज है जी 2 सितंबर 2026। दिस इज आज डॉक्स एंड यू कैन कॉल मी आफ्टर द स्टैक 042-111-0102-1110-0101। और मुझे SMS करके बताएं इफ यू गाइस आर लिसनिंग। अगर आपके पास इंटरनेट की रसाई मौजूद नहीं तो बताइएगा। मैसेज SMS करके अपने मोबाइल के राइट मैसेज ऑप्शन में जाइए, 101 लिखें, स्पेस दें, अपना नाम और पैगाम लिखें और इसको भेज दें 4471 पे। और इसके अलावा मेरी लाइव स्ट्रीम है, आप फेसबुक पे सर्च कर सकते हैं RJ Space DOX Talks, वहाँ पे भी कमेंट कर सकते हैं। मेरी स्टैटिक पोस्ट है FM 101 लाहौर, FM 101 चैनल पाकिस्तान। बड़ी ऑप्शंस हैं, कुछ नहीं तो सर्च कर ले RJ Space DOX Talks, मेरे अकाउंट्स में मिल जाएंगे। जहाँ दिल करे मैसेज करें, कोशिश करूँगा पढ़ लूँ। अपनाया, डोंट गो एनीवेयर।

0: ਫਿਦਾ ਕਹਿ ਰਹੀ ਹਾਂ ਹਾਏ ਬੋਸ ਤੁਹਾਡਾ ਇੰਨਾ ਵੱਡਾ ਕੈਨਵਸ ਹੈ ਨਾ, ਬਹੁਤ ਵੱਡਾ ਕੈਨਵਸ। ਐਨੀਵੇਜ਼ ਮੈਂ ਠੀਕ ਹੈ ਨਦਰ ਗੋਲ ਜੀ, ਹੈਲੋ ਅਸਲਾਮ ਵਾਲੇਕੁਮ। ਹੈਲੋ ਹੈਲੋ
1: ਅਸਲਾਮ ਵਾਲੇਕੁਮ।
0: ਵਾਲੇਕੁਮ ਅਸਲਾਮ,
1: ٹھیک
0: ہو گیا سر، تھینک یو ویری مچ۔
1: سر
0: آپ چھڑے ہیں کہ نہیں؟
1: جی میں چھڑ کے چھڑ گیا ہوں،
0: پھر چھڑ جاؤں، تھوڑا جا گھوم پھر کے آؤ، شاید دوبارہ چھیڑ جاؤ۔ ہے خوبصورتی کی کوئی حد نہیں ہوتی، شمس عوان کہتے ہیں۔ اچھا یار ٹھیک ہے، اچھا آپ کے کہہ رہے ہیں سر۔
1: اس کے اوپر نا مجھے ایک صوفیانہ شعر ایک یاد آ رہا ہے۔
0: جی جی بسم اللہ کیجیے۔
1: وہ کہتے ہیں کہ جب حسن تھا ان کا جلوہ نما، جب حسن تھا ان کا جلوہ نما، انوار کا عالم کیا ہوگا۔
0: آئے آئے آئے آئے آئے،
1: ہر کوئی فدا ہے بن دیکھے،
0: کیا بات ہے، دیدار کا
1: دیدار کا عالم کیا ہوگا۔
2: کیا بات،
1: جب ہم دیکھتے ہیں نا کہ جب ہم انڈٹھا دیکھتے ہیں اس وقت خوبصورتی کا ایلیمنٹ اور ہوتا ہے۔
0: بالکل ٹھیک ہے جی،
1: جب ہم کسی کو دیکھ لیتے ہیں نا پھر اور ہوتا ہے،
0: اور ہوتا ہے سننے میں، اور ہوتا ہے
1: دیکھنے میں، اور ہوتا ہے
0: دیکھنے میں، اور ہوتا ہے بجا فرمایا۔
1: جب ہم پھر ہم ہماری یہ کم علمی ہے کہ ہم دیکھ کے اور نہ دیکھ کے پھر ہم اس کو ملانے کی کوشش کرتے ہیں لیکن وہ ملتا نہیں ہے۔
0: بالکل بجا فرما رہے ہیں، زبردست زبردست۔ تو جو لوگ میری آواز سنتے ہیں، جن تک میری آواز جاتی ہے اور سمجھتے ہیں کہ اور کتنا اچھا انسان ہے، کتنا زبردست خوبصورت ہوگا، پلیز آپ نے میری لائف سٹریم پہ نہیں آنا، اچھا ورنہ آپ دوبارہ سنیں گے نہیں شو، پھر ایک سکیچ بنا ہوگا نا، اچھا سا دل ٹوٹ جائے گا، ایسے دل ہی نہ ٹوٹ جائے،
1: ایسے نہیں ہوتا سر، ایسے نہیں ہوتا،
0: چلے ویسے ہو جائے گا، چلے مغل صاحب تھینک یو ویری مچ فار یور کال جی، تھینک یو
1: جی، جزاک اللہ،
0: تھینک یو جی، اللہ حافظ۔ ادھر آج پوچھ رہی ہے موضوع کیا ہے، موضوع یہ ہے کہ اگر آپ کے پاس خوبصورت کے یہ جو معیار ہیں یہ ہوتے ہی نہ، کہ اس کی شکل ایسی ہونی چاہیے، نقوش آنکھیں، اس کے ہونٹ، اس کے گال، اس کے بال، اس کا چلنا، اس کا بیٹھنا، اس کی گفتگو، اس کی آواز، اس کی ادا ایسی ہونی چاہیے، اگر وہ نہ ہوتی یا آپ کے پاس معیار نہ ہوتے، نسل در نسل جو ٹریول کرتے آپ تک آئے ہیں، تو پھر خوبصورتی کا کیا معیار ہوتا۔ زہان مغل آج کی پوسٹ کی پک بہت پیاری ہے آپ کی، تھینک یو سر، بڑی بات ہے آپ نے میسج کیا، پوسٹ سیو کر لیں، اپنی ڈی پی پہ لگا لیں، کال لے رہا ہوں۔ السلام علیکم، ہیلو ہیلو، السلام علیکم، کون ہے ہمارے ساتھ؟
3: جی بھیا میں سدرا قریشی مندرا سے،
0: سدرا قریشی مندرا سے
3: جی، فرسٹ ٹائم کال کی ہے،
0: فرسٹ ٹائم کال کی ہے، کیسی ہیں سدرا
3: بھائی؟ میں بالکل ٹھیک ہوں، آپ سنائیں،
0: کیسا لگ رہا
3: ہے؟ بہت اچھا،
0: کیوں
3: لاسٹ کال آئی گیا،
0: ایسی کیا بات ہے، کیوں اچھا لگ رہا ہے؟
3: مجھے میرے اپنے بھائی سے بات کر کے مجھے بہت اچھا لگ رہا ہے۔
0: تو آپ سن کے کیوں نہیں اچھا فیل کرتی تھی؟
3: جی
0: سن کے نہیں اچھا فیل ہوتا تھا؟ آپ مجھے بتائیں خوبصورت کون ہوتا؟
3: جو آپ کو پیار دے وہ خوبصورت،
0: کوئی بھی
3: نہیں، مطلب جو آپ کو نا کیا کہہ سکتی ہوں، میرا دماغ میں کچھ زیادہ چیزیں چلنا شروع ہو گئی،
0: ساری کی ساری بتا دیں، اچھی اچھی
3: جو آپ کے ساتھ بھیا بیٹھے ہیں ان کو بھی السلام علیکم۔
2: وعلیکم السلام، کیسے ہیں آپ
3: بھائی؟ بالکل ٹھیک ہوں، آپ ٹھیک ہیں؟
2: بالکل ٹھیک ٹھاک، آپ بتائیں بتائیں کیا کہہ رہی تھی، کون پیار دے ہمیں؟
3: جی
2: کون پیار دے ہمیں پھر خوبصورت لگتا ہے؟
3: بھائی میں کہتی ہوں کہ جو انسان آپ کو پیار دے نا، جو آپ کو عزت دے،
0: جو آپ کی کیئر کرے، ہاں
3: عزت دے جو آپ کی، چاہے وہ آپ کا۔
0: اچھا عورت کے لیے چلیں بات کرتے ہیں ہم، ایک لڑکی کے لیے خوبصورتی کا معیار किस तरह का होता है, जो इंसान उसको इज्जत दे वो, या शक्ल सूरत अच्छी हो और साथ बदतमीज हो, बदसूरत हो लेकिन इज्जत दे, या अच्छी सूरत वाला बदतमीज हो, कौन अच्छा लगेगा आपको?
3: इज्जत देने वाला।
0: सारी लड़कियों के लिए या सिर्फ आपके लिए?
3: नहीं, मेरे लिए, मैं अपनी बात।
0: आपकी सहेलियां भी तो होंगी ना, कोई बातचीत आपस में होती है।
3: मैं आपको सच्ची,
0: इज्जत देने वाला मर्द अच्छा लगता है या बेइज्जत करने वाला?
3: नहीं, ऐसा नहीं होता किसी भी लड़की को।
0: बेइज्जती वो नहीं, जाहिर है बेइज्जती करने वाला तो कोई भी नहीं होता, बंदा किसी को भी नहीं अच्छा लगता। सख्त मिजाज, हाँ सख्त मिजाज बिल्कुल नहीं अच्छा लगता।
3: नहीं, मुझे तो बिल्कुल भी नहीं।
0: हाँ, मेरे जैसे बंदे इसीलिए कल ही रह जाते हैं। अच्छा ठीक है, चले चले। और कुछ कहना चाहेंगी आप?
3: और जिशान नासिर भाई को अस्सलाम वालेकुम भैया, लेकिन मुझे इनकी कॉल नहीं लगती है, मुझे इस्लामाबाद में मेरी कॉल नहीं लगती है, और बहुत खुशी हुई आपसे बात करके।
0: थैंक यू वेरी मच। जिशान भाई को भी आपका पैगाम पहुंच गया होगा
3: जी, और इसका रिजल्ट मेरे घर वाले निकालेंगे, क्योंकि आज इन्होंने मुझे कहा हुआ है कि आप इतने साल हो गए सुन रहे हैं तो आप रिजल्ट दिखाएं।
0: अच्छा,
3: कि आपने क्या
0: क्या सीखा है?
3: मैं आपको सच्ची बताऊं, मैंने बोलना सीखा है, मुझे बोलना नहीं आता था और अभी तक नहीं आता है।
0: अच्छा, तो ये AI बोल रहा है, आपने बोल रहा?
3: नहीं, मैं बोल रही हूं।
0: अच्छा, आप बोल रहे हैं, फिर ठीक है।
3: चलो,
0: थैंक यू वेरी मच फॉर योर कॉल, बहुत शुक्रिया,
3: बहुत शुक्रिया भैया आपका।
0: थैंक यू, अल्लाह हाफिज़, अल्लाह हाफिज़,
3: अल्लाह हाफिज़।
0: रिजवान कहते हैं, और सर खूबसूरती इकट्ठे करने के चक्कर में तीसरी शादी करने लगा हूँ। मैं आपको क्या क्या बताऊँ, लेकिन आपकी खूबसूरती का अलग ही लग रहा है। मैं समझ रहा हूँ रिजवान भाई, दो कर ली, तीसरी भी करने लगे हैं आप, आइंदा के बाद मेरे सामने ना आना, आप चले जाओ यहाँ से। यार मतलब तीसरी, यार
2: यहाँ पे पहले नहीं हो रही,
0: एक नहीं हो रही, तीन तीन शादियाँ। I'm jealous, मैं आपसे शदीद किस्म का जेलस हो गया, बहुत जेलसी हो रही है मुझे आपको देख के। आखिरी कॉल है जी, अस्सलाम वालेकुम। हेलो हेलो
4: हेलो,
0: अस्सलाम वालेकुम।
4: वालेकुम अस्सलाम,
0: कौन है हमारे साथ?
4: जी, मैं कनाडा से नाहिद बात कर रही हूँ।
0: कैसी है मैडम, आफ्टर लॉन्ग टाइम?
4: जी बिल्कुल ठीक ठाक, आपके ये कैसे मिजाज है?
0: अल्हम्दुलिल्लाह परफेक्टली फाइन। वहाँ पे मौसम कैसा है?
4: मौसम बहुत मजे का।
0: सुना वहाँ पे भी अब गर्मी की लहर बढ़ती जा रही है?
4: नहीं नहीं, थोड़े दिन रही है जुलाई में, लेकिन अब तो बहुत अच्छा मौसम है। इस वक्त बड़ी ठंडी हवा चल रही है, बादल हैं, और अगले पूरा हफ्ता बारिशों की नवीद है।
0: क्या बात है, फिर यहाँ पे और वहाँ पे हर जगह फिर बारिशों की ही नवीद है। पहले तो मेरा भाई था, वो अपडेट देता रहता था वहाँ पे क्या चल रहा है क्या नहीं, अभी वो इधर है पाकिस्तान। बहरहाल मेरी बड़ी विश थी कि अच्छा यार एक दफ़ा मैं भी जाऊँ, फिर मैंने सोचा मैंने नहीं जाना। कहते हैं सर्दियों में घर के सामने से अगर आप अपने बर्फ ना ना उठाएं आपको जुर्माना हो जाता है। मैं कहा मैं नहीं जाना फिर।
2: सर इतने ठीक,
0: मैं इतने ठीक हूँ।
4: देखें मेरी बात सुने,
0: हाँ जी,
4: आप आने के लिए वैनकूवर का इंतखाब करें।
0: हाँ जी, he was there.
4: ठीक है,
0: he was there.
4: ये इलाका बहुत अच्छा है और इधर बहुत कम बर्फबारी, बहुत कम होती है।
0: अब वो वहीं पे था, वहीं पे रहा है और बड़ा अच्छा एक्सपीरियंस रहा।
4: ये तो बहुत ही अच्छा इलाका है।
0: हाँ जी बिल्कुल ऐसी है मैडम। बताएं मैडम खूबसूरती के बारे में आपका क्या ख्याल है?
4: मेरे पास सिर्फ एक लाइन है,
0: सुनाए ना आप, सुनाए ना
4: के मायार के लिए
0: खूबसूरत सी लाइन सुनाए।
4: वो हाँ नहीं, एक लाइन में मैं आपको बताऊंगी।
0: अच्छा,
4: खूबसूरती का मायार मेरे नजदीक जो मुयस्सर है खूबसूरत है,
0: जो मुयस्सर है वही खूबसूरत है। बहुत आला बात है यार, अगर उस पे हम इक्तफा कर लें तो
4: जी। बस ये लाइन भी अभी आपका टॉपिक सुन के ही मेरे जहन में आई है। ये कोई शायरी नहीं है, ये कुछ भी नहीं है।
0: नहीं मैं समझ गया,
4: फिल बदी मुझे ये ख्याल आया कि जो मुयस्सर है खूबसूरत है,
0: खूबसूरत
4: इसकी आप हर एंगल से देख लें, और मैं इसकी बहुत ज्यादा तशरीह अगर आप चाहते हैं तो कर भी सकती हूँ।
0: आप करें नाजी, आप सुनाएं भी जो दिल करता है, सुनाएं भी कुछ। आज सुनाइए।
4: चलें, इसकी खूबसूरत ये जो मैं कह रही हूँ ना कि जो मुयस्सर है खूबसूरत है। अब देखें
0: जी,
4: हवा में तीर चलाने से तो कोई फायदा नहीं है।
0: बिल्कुल ठीक कह रही हूँ।
4: आप बैठे यहाँ पे तसव्वुरात के जितने मर्जी महल खड़े कर लें,
0: बजा फरमा रही हूँ,
4: क्या मिलेगा जब थोड़ी देर के बाद आप उस तसव्वुराती दुनिया से बाहर आएंगे, वो सारे धड़ाम से गिर जाएंगे।
0: बिल्कुल सही कह रही हूँ, बिल्कुल सही कह रही हूँ।
4: अब आप अगर परेशानी में है, तकलीफ में है,
0: जी,
4: तो जो उस वक्त आपको अप्रोच कर रहे है, हेल्प कर रहे है, आपके पास है, वही खूबसूरत है। बाकी पूरी दुनिया अगर है तो क्या है।
0: बिल्कुल ठीक कह रही हैं, 110% वैलिड कहा आपने, बिल्कुल ठीक।
4: खुशी में भी
0: जी,
4: सारे लोग उस एंगल से खुश नहीं होते,
0: बिल्कुल
4: जैसे आप खुश हो रहे हैं या आप चाहते हैं कि वो आपकी खुशी में शरीक हो। बस लोग ऐसे होते हैं,
0: बिल्कुल
4: खुशी में भी
0: जी,
4: सारे लोग उस एंगल से खुश नहीं होते,
0: बिल्कुल
4: जैसे आप खुश हो रहे हैं या